0: करें, गौर करें, शांत वाली की भी बड़ी बुलंद है। जो नबी के बिस्तर पे सोया है उसका भी बहुत बड़ा मकाम है, और एक वो है जो बिस्तर वाले के साथ सोया है उसका कितना मकाम होगा। ये तो सिर्फ बिस्तर पे सोया है ना, बिस्तर वाला तो अबू बकर की गोद में सोया है, सैयदना अबू बकर रज़ी अल्लाह तआला अन्हु की गोद में सोया है। और अल्लाह की शान देखें कि उनकी अमानतें जो पैसे और दौलत वाली अमानतें थी वो अली के सुपुर्द हुई हैं, और जो नबूवत वाली अमानत है वो अबू बकर के सुपुर्द हुई है कि तुम ये अमानतें पहुंचाना। अल्लाह ने फरमाया अबू बकर तुम ये अमानत पहुंचाओ, तुम्हारे जिम्मे ये अमानत है कि तुम मेरा मदनी की अमानत लेके चलो, तुम इनकी अमानत तुम आपकी हिफाजत करके गार में और फिर मदीने तक चलो, और अली रजी अल्लाह तआला अन्हु के जिम्मे जो है वो अमानते हैं, माल है वो पहुंचा देंगे। और इसी तरह थोड़ा सा गौर करो, खतरा अंदर था या बाहर था? अंदर तो खतरा ही नहीं था। क्या माना, जरा गौर करेंगे ना हदीस में तो सारी बातें समझ आ जाएंगी इंशाल्लाह। अंदर खतरा इसलिए नहीं था कि काफिर तो सारी रात बाहर खड़े रहे, अगर उन्होंने हमला करना होता तो फौरन हमला कर देते, लेकिन काफिर भी जानते थे कि चादर चार दीवारी का बड़ा तहफ्फुज होता है, किसी के घर में दाखिल होकर हमला नहीं करना, जब हजूर बाहर निकलेंगे तो हम हमला करेंगे, लेकिन हजूर के अंदर दाखिल नहीं हूं। हालांकि दुश्मन है, 60 कबीलों के 60 जवान तलवारें लेके बाहर खड़े हुए, और हजूर पाक जब तशरीफ ले गए अपने घर मुबारक से तो बाहर खड़े हुए हैं। ये तो फिर अल्लाह की शान है ना कि अल्लाह पाक ने आपको मौजजा अता फरमाया कि हजूर पाक ने अपने हाथ में मिट्टी ली और उसमें पड़ा और शाहतिल वजू करके फेंका। अल्लाह ने फरमाया वमा रमैत इज़ रमैत वलाकिन अल्लाह रमा, और वो मिट्टी सब की आंखों में पड़ी जा, वो तो हर तरफ गड़े हैं ना कमरे के घेरे हुए हैं, आपने एक तरफ फेंक, अल्लाह ने फरमाया सिर्फ फेंकी आपने, पहुंचाई तो हमने है, और सब के चेहरों पे मिट्टी पड़ी, तो अब अंदर जो है वो तो अमन में है, इसलिए खड़े रहे। वो तो ऐन सुबह के वक्त हो गया, सुबह के टाइम देखा, गौर कर रहे हैं अभी हुजूर सोए हुए हैं, अभी हुजूर सोए हुए हैं, अभी हुजूर सोए हुए हैं। वो तो नमाज का जब वक्त हुआ हजरत अली ने कपड़ा उतारा, उठे और कहा वो तो अली सो रहे हैं, वही नबी तो नहीं है। तो माना यह है कि अंदर तो खतरा ही नहीं था, खतरा तो बाहर था। अब जहां खतरे का मकाम है वहां सिद्दीक है। इसीलिए एक हदीस मुबारक में यह भी आता है कि हजरत अबू बकर जब हजूर के साथ चलते थे ना, तो कभी तो इधर से आ जाएं, फिर दौड़ के इधर से आ जाएं, फिर कभी दौड़ के आगे हो जाएं, फिर कभी दौड़ के पीछे हो जाएं। तो उन्होंने फरमाया मज़े दफा लिया अबू बकर, ये क्या ख्याल करते हो? कहने लगा हजूर ख्याल होता है कि मैं तो दाएं तरफ से चल रहा हूं, पता नहीं दुश्मन बाएं से तीर मार ले, तो मैं जल्दी से इधर आ जाता हूं कि वो तीर मुझे लगे, मेरे बदरी तक ना आए। फिर मैं कहता हूं पता नहीं दुश्मन उधर बैठा हो, फिर भाग के इधर आ, फिर कहता हूं पता नहीं आगे छुपा हुआ, फिर भाग के आगे आ जाता हूं। मैं तो इसी लिए भाग रहा हूं कि मेरे बदरी के पांव में कांटा भी ना लगे। सल्लल्लाहु अलैहि वसल्लम, ये मकाम जो अगर मिला है तो फिर ये सैयदना अबू बकर सिद्दीक रजी अल्लाह तआला को मिला। और खुदा की शान देखें, हजरत सिद्दीक फरमाते हैं कि हमने आपस में फैसला ये कर लिया, हजूर पाक ने फरमा दिया था कि अबू बकर बात सुनो, इकट्ठे नहीं चलना। याद रखो ये असबाब पे अमल करना भी अल्लाह का हुक्म है, वरना अल्लाह पाक एक रात में अपने नबी पाक को मेराज करा सकते हैं, तो मदीने भेजना कौन सा मुश्किल था भाई। मदीना मुंडवरा तो इतना करीब खड़ा है, तो मस्जिद अक्सा फिर आसमान। ये अखले असबाब भी तालीम है कि असबाब पे अमल करो, तवक्कुल अल्लाह की जात पे करो। जैसे बुजुर्गों ने कहा है ना कि अपने ऊंट का घुटना भी बांध दो और फिर अल्लाह पे तवक्कुल करो, ये नहीं कि ऊंट को छोड़ दो और कहो जी मैं बड़ा मुतवक्किल अल्लाह, ये तवक्कुल नहीं है। तो अब देखें जनाब, हजरत अबू बकर कहते हैं कि हजूर ने फरमाया कि अबू बकर ऐसा करते हैं, मक्के वाले बड़े होशियार हैं, बड़े तेज हैं, पांव बड़ा पहचानते हैं, तो अब एक तो ख्याल ये करेंगे कि इकट्ठे नहीं चलेंगे, क्योंकि इकट्ठे चल रहे हैं और दुश्मन आ जाए तो फिर दोनों पकड़े गए ना, तो हम ऐसा करेंगे कि थोड़ा थोड़ा फासला रख के चलेंगे कि मैं आगे जा रहा हूं और आप काफी पीछे आ रहे हैं, लेकिन इतना पीछे के मुझे देख रहे हैं, इतना ज्यादा भी अलहदा ना हो जाए, लेकिन फर्क होता कि अगर दुश्मन मेरे आगे आ जाए तो आपको ना देखे और तुम्हारे आगे आ जाए तो मुझे ना देखे। और दूसरा ये भी ख्याल रखना है कि पूरा पांव जमीन पे नहीं रखना, पांव का अगला हिस्सा रख लिया, कभी यूं रख लिया, कभी यूं रख लिया, ताकि उनको पूरा पांव का निशान न मिले। तो मैंने कहा हाजरी या रसूलल्लाह, तो हजरत सिद्दीक फरमाते हजूर आगे तशरीफ ले गए, मैं पीछे जा रहा हूं। اور کہتے خدا کی قسمت قدرت یہ ہے کہ ایک کافر نکل آیا کدھر سے اور مجھے بھی پہچان لیا تھا. اور اس کے بعد فوراً مجھے کہتا ہے کہ ابو بکر وہ دیکھا نا اس وقت رات کا وقت صبح کا وقت تہجد کا وقت ہے اور یہ خلاف عادت مبارک ادھر ابو بکر کیسے جا رہا ہے. تو اس نے کہا کہ اچھا آپ ابو بکر ہیں. انہوں نے کہا انہوں نے کہا ایک آدمی آگے بھی مجھے جاتا ہوا معلوم ہوا ہے وہ کون ہے. تو اب ابو بکر کہتے ہیں کہ میرے لیے قیامت کا لمحہ کہ اگر بتا دوں تو راز نبوت افشا ہوتا ہے تو دشمن ابھی کٹھے ہو جائیں گے سارے مکے والے دوڑ کے آ جائیں گے اور اگر نہ بتاؤں بات غلط کہوں تو پھر بھی ابو بکر صدیق صدیق ہے اور صدیق کے زبان پہ کذب کیسے آئے. تو فوراً اللہ تبارک و تعالیٰ کہتے ہیں کہ میرے دماغ میں بات ڈالی اور فوراً حضرت رجل یهدینی سواء السبیل فرمایا وہ ایک بندہ ہے انسان ہے جو راستہ دکھلاتا ہے. حضور بھی تو اللہ کے بندے ہیں نا, حضور بھی تو سید البشر ہیں اور راستہ بھی تو دکھلا رہے ہیں نا اسلام کا, اس میں کوئی شبہ ہے؟ حضور راستہ دکھانے کے لیے تو آئے ہیں کہ ان ھذا صراطی مستقیما اہدنا الصراط المستقیم قل ھذہ سبیلی ادعو الی اللہ علی بصیرۃ انا ومن اتبعنی. تو اس لیے حضور آئے تو راستہ دکھانے کے لیے ہیں. تو اس وقت بھی ابو بکر صدیق کی جب عین یعنی جان عذاب میں آئی ہوئی لیکن پھر بھی زبان پہ کذب نہیں آیا, صدق پہ کذب آئے کیسے؟ اس لیے علماء نے لکھا ہے کہ یاد رکھو جیسے رات اور دن ایک نہیں ہو سکتے, روشنی اور ظلمت ایک نہیں ہو سکتی, اسی طرح کذب اور صدق بھی ایک نہیں ہو سکتا. یا بات صدق ہوگی یا کذب ہوگی. اور جس کو اللہ نے صدیق کہا ہو اس کی زبان پہ کذب کیسے آ سکتا؟ جس کا کام ہی صدق ہی صدق ہو الذی جاء بالصدق وصدق به اولئک هم المتقون. تو اللہ تبارک و تعالی نے یہ مقام عظمت جو ہے یہ بھی سیدنا ابو بکر صدیق رضی اللہ تعالی عنہ کو ملا ہے. اور اسی طرح دیکھیں کہ ساتھ جانے والے کون ہیں صدیق اور بعد میں خدمت کرنے والے کون ہیں حضرت صدیق کی بیٹی. اچھا کھانے پہنچانے والے کون ہیں حضرت صدیق کی بیٹی. خبر پہنچانے والے کون ہیں حضرت صدیق کا بیٹا. اور جناب آپ کے اس راز کو چھپانے کے لیے کام کرنے والے کون ہیں حضرت صدیق کا غلام. کہ جب آپ کی بیٹی آپ کا بیٹا جاتے ہیں نا خبر پہنچانے کے, وہ پیچھے بکریاں لے کے چل پڑتا تاکہ ان کے پاؤں پر بکریوں کے پاؤں آ جائیں اور پتہ لگے کہ کوئی کہاں گیا ہے یا نہیں گیا. اور دوسرا مقام صدیق دیکھیں کہ نبی کے بعد جو پہلا مرتبہ ہے صدیق کا, صرف یہ نہیں کہ یہ اہل سنت والجماعت کا عقیدہ ہے, صرف یہ نہیں کہ یہ مسلمانوں کا عقیدہ ہے, بلکہ نہ ماننے کے باوجود دشمن کے دماغ میں بھی یہی بات ہے. اس لیے ابو جہل اینڈ کمپنی جب ناکام ہوئی حضور چلے گئے وہاں حضرت علی نکلے, اس نے کہا فوراً دوڑو ابو بکر کے دروازے پر, نبی اپنے گھر میں نہیں تو صدیق کے گھر میں ہوگا. یعنی ان کے دماغ میں بھی یہ بات ہے کہ اگر اللہ کا نبی اپنے گھر میں نہیں ہے تو پھر کہاں ہوں گے, صدیق کے گھر میں ہوں گے. اور اللہ کے نبی کا علم اگر, ورنہ حضرت علی سے پوچھ لیتے کہ حضور کہاں ہیں. بات کو سمجھیے, ذرا غور کریں احادیث رسول میں, حضرت علی تو موجود ہیں نا, بستر پہ اٹھ کے کھڑے ہیں سامنے, ان سے پوچھ لیتے کہ بھی حضور صلی اللہ علیہ وسلم کہاں ہیں, لیکن ان سے نہیں پوچھتے. سیدھا ابو جہل آتا ہے اور سیدنا ابی بکر کے دروازے پہ آ کے کنڈی کھٹکھٹاتا ہے اور باہر کون نکلتی ہے, بی بی اسما بنت ابی بکر, آپ کی بچی ہے اور 7-8 سال عمر ہے بی بی اسما کی. اور کہتا ہے کہ اینا ابی بکر, کہاں ہے ابی بکر. اور بی بی کہتی ہے اللہ اعلم, اللہ جانتے ہیں کہ اس وقت ابو بکر کہاں ہوں گے. دیکھو نا صدیق کی بیٹی ہے, جھوٹ تو نہیں بولا نا, اس وقت ابو بکر کہاں ہوں گے. حضرت قاسم نانوتوی رحمت اللہ علیہ فرماتے ہیں ان کے انگریزوں کے دور میں جب انگریزوں کی مخالفت کا زمانہ تھا تو ان کے وارنٹ گرفتاری جاری ہو گئے کہ بھی وہ علماء حق کو جب گرفتار کیا جا رہا تھا, بڑی تفصیل کی بات ہے. تو اتفاق ایسا ہوا کہ انگریزوں کے پولیس جو ہے وہ ڈھونڈتے حضرت نانوتی رحمت اللہ علیہ اپنے مقام کے بجائے کسی اور مسجد میں قیام فرما تھے. تو وہ بھی آخر پولیس والے تھے اور انگریز کی پولیس والے تھے, وہ ڈھونڈتے اسی مقام پہ آ گئے جہاں حضرت قاسم نانوتی رحمت اللہ علیہ تھے. اور اتفاق ایسا ہوا کہ اس وقت وہ بدبخت آئے, ان کو بھی رپورٹ تھی نا جی کہ آپ بالکل نفل پڑھ کے مسجد کے صحن میں کھڑے ہیں اور جہاں آپ نے رہنا تھا اسی طرف جا رہے ہیں اور سپاہیوں نے گھیر لیا. اچھا خدا کی شان یہ ہے کہ کوئی پہچانتا نہیں تھا, اللہ کی شان یہ تھی کہ باہر کی پولیس آئی ہوئی تھی نا بڑے بڑے, ان لوگوں نے پورے ضلع سے اور اپنے مرکز سے اور ہیڈ کوارٹر سے اور ہر جگہ سے ٹیمیں منگوائی تھی پکڑنے کے لیے. تو جو ٹیم آئی تھی وہ جانتی نہیں تھی, ان کو پتہ یہ لگا تھا, رپورٹ یہ تھی کہ اسی مسجد میں نماز پڑھتے ہیں اور ساتھ ہی کوئی مکان ہے جہاں رہتے ہیں. تو اب حضرت قاسم نانوتوی رحمتہ اللہ علیہ سے انہوں نے آ کے خود پوچھا کہ بھائی وہ داڑھی والے پولیس والے تھے نا, مولوی قاسم نانوتوی کا پتہ کہاں ہے؟ تو حضرت جہاں کھڑے تھے نا تھوڑا تین قدم ہٹ کے, اور انہوں نے کہا ابھی تو یہی تھے. بڑے لوگوں کی بڑی باتیں ہوتی ہیں, تو وہاں سے تھوڑا سا ہٹ گئے نا بات کر, ابھی تو یہی تھے. تو انہوں نے کہا یار ہم لیٹ پہنچے, حضرت تو نکل گئے, تو پولیس والے واپس چلے گئے, ابو واپس چلے گیا تو حضرت تشریف لے گئے. تو یہ جو بات تھی نا جی, تو حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ اس کو کہتے ہیں توبہ. ابراہیم علیہ السلام نے کہا نظر نظر فی النجوم میں فقال انی سقیم, حالانکہ بظاہر تو آپ نے بھی کہا کہ کذب ہے, لیکن اللہ کے نبی تو جھوٹ سے پاک ہوتے ہیں. تو خیر بہرحال وہ ایک لمبی بحث ہے. تو اب بی بی اسماء صدیقہ رضی اللہ تعالیٰ عنہ کہتی ہیں کہ ابو جہل اللہ عالم, اللہ جانتا ہے اس وقت ابو بکر کہاں ہوئے, مجھے کیا پتا. تو ابو جہل نے غصے میں آ کے بدبخت نے تھپڑ مارا. تو سب سے پہلا تھپڑ اگر کسی بچی کے منہ پہ لگا ہے تو نبی کی محبت کی قربانی میں, وہ بھی ابو بکر کی بیٹی کے چہرے پہ لگا ہے. اور اس بدبخت نے اتنے زور سے مارا, مورخین نے لکھا ہے کہ دائیں طرف تھپڑ مارا تو بائیں کان کی بالی جو تھی نا وہ ٹوٹ کے دور گیا. اتنی پتھر اتنی زبردست چوٹ کھانے کے بعد بھی اسما کی زبان نہیں کھلی, کہا رہا میں نہیں جانتی اس وقت ابو بکر کہاں. تو یہ مقام جو ہے وہ بھی صدیق کو ملا. تو اس لیے اللہ کو بھی یہی ان کا لقب پسند تھا, لقب صدیق اور لقب عتیق. اور انشاءاللہ زندگی باقی تو بات باقی, وآخر دعوانا ان الحمدللہ رب العالمین اما بعد.
1: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے.

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: एक सहाबी ने, बल्कि इस रिवायत में यूं भी आता है कि हजूर पाक ने खुद भी सुना कि एक आदमी जो है उसने बैल जो होते हैं ना जी, उसके ऊपर उसने सामान लदा हुआ है और उसके बाद जनाब वो बड़ा, जैसे आप देखते हैं ना जी, ये तो हमारे देहातों में भी और शहरों में भी बल्कि आम होता है, अपना बैल गाड़ियां जिन्हें आप कहते हैं कि गाड़ी है और बैल बेचारे खींच रहे हैं, लेकिन बाद देहात में लोग बैल के ऊपर भी सामान लाद देते हैं। सामान लाद के जा रहे हैं तो बैल बोल पड़ा, कहा कि इन्ना लम नु उखलक बेहाजा, इन्नी लम उखलक बेहाजा, कि मैं इसलिए तो पैदा नहीं किया गया कि मेरे ऊपर बोझ बर्दारी की जाए, खुलिक तो लिलहारा से, हम तो खेती बाड़ी के लिए अल्लाह ने हमें पैदा किया है कि हमसे हल चलाया जाए, हमसे वो काम लिया जाए जो खेती बाड़ी का होता है, ना कि हमसे वो काम लिया जाए जो ऊंट से और खच्चर से और गधा से लिया जाता है। तो जब बकरा आया तकल्लम तो लोग हैरान हो गए कि अल बकरा तो ये तकल्लम की एक गाय बैल बात कर रहा है। हुजूर ने फरमाया इन्नी ओ मिनु अभी बकरिन व उमर, मैं, मेरा ईमान है कि बकरा भी बात करता है और अबू बकर उमर का भी उस पर ईमान है रज़ी अल्लाह तआला अन्हुमा। तो ये अहादीसे मुबारक जो है ये भी सैयदना अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हु के शान में उतरी। और इसी तरह आप देखें हजरत अली का फैसला सुने रज़ी अल्लाह तआला अन्हु, हजरत अली सैयदना अली रजी अल्लाह तआला अन्हु हैदर करार शेर खुदा रजी अल्लाह तआला अन्हु ने फरमाया कि मन फज़लनी अला अबी बकरिन, कि जिस बंदे ने मेरी शान को अबू बकर की शान से बढ़ाया या किसी की शान को अबू बकर की शान से बढ़ाया, तो फरमाया कि अलैहि हद्दुल मुफ्तरी, जो इफ्तरा करने वाले की हद होती है 80 कोड़े, मैं उसको 80 कोड़े मारूंगा। कि अबू बकर से कौन अफजल हो सकता है, अल्लाह के नबी के बाद अगर अफजल है तो सैयदना अबी बकर रज़ी अल्लाह तआला अन्हु है। और ये इजमा है कि अफजल बाद नबी, हजूर सल्लल्लाहु अलैहि वसल्लम के बाद कायनात में अगर कोई अफजल है तो वो सैयदना अबी बकर रज़ी अल्लाह तआला अन्हु है, उसके बाद सैयदना उमर है, उसके बाद सैयदना उस्मान है, उसके बाद सैयदना अली है, उसके बाद अशरा मुबशरा है, उसके बाद असहाबे बदर हैं, असहाबे बदर के बाद असहाबे बैयत रिजवान हैं, उसके बाद शोद असहाबे उहद हैं, और उसके बाद जमी सहाबा रिजवान अल्लाह अलैहिम अजमाइन हैं। और ये बात अकीदे अहले सुन्नत वल जमात में है, यानी उस बंदे को अहले सुन्नत कहलाने का हक नहीं है जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के बाद अबी बकर उमर की फजीलत का कायल ना हो। तो अल्लाह तबारक व तआला ने ये अजमत और ये शान जो था वो भी सैयदना अबी बकर रजी अल्लाह अन्हु को अता फरमाए। और इसी भी ये आप अंदाजा करें कि सैयदना अबू बकर रजी अल्लाह तआला अन्हु, एक हदीस मुबारक में वाकया आता है कि एक दिन आमना के लाल सैयदना मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि व आलिहि वसल्लम जो है वो एक बाग में तशरीफ ले आए और आपने सहाबी को हुक्म दे दिया कि मेरे इस इहाते के अंदर मेरी इजाजत के बगैर कोई दाखिल नहीं। और हुजूर सल्लल्लाहु अलैहि वसल्लम कुएं पे आगे बैठ गए, कुएं की मुंडेर पे, और अपनी टांगे मुबारक जो थी वो कुएं में डाल के ऐसे लटका के बेतकल्लफी से बैठ। थोड़ी देर गुजरी तो बाद में आने वाला कौन है अबू बकर, इजाजत मांगी, सहाबी ने आके अर्ज किया, आपने फरमाया लहू, फरमाया दरवाजा खोल दो, वबशिरो बिल जन्नत, और जन्नत की खुशखबरी भी दे। तो अब हुजूर के बाद अगर आने वाला है तो वो भी अबी बकर रज़ी अल्लाह तआला, अल्लाह ने ये मकाम भी। और फिर उसके बाद हजरत उमर आए, हजरत उस्मान आए। अच्छा, खुदा की शान देखें कि हजरत अबू बकर जब आए तो हजूर के दाएं जानेब उसी मुंडेर पे जगह थी वहीं बैठ गए, हजरत उमर आए तो बाएं जानेब बैठ गए, हजरत उस्मान आए तो ये जगह खत्म हो गई थी तो वो कुएं की मुंडेर पे हजूर के सामने जाके बैठ गए। तो बड़े बड़े मुहद्दिसीन ने लिखा है कि अल्लाह को भी यही फैसला मंजूर था कि इसी तरह कब्र में अबू बकर उमर तो साथ हूं लेकिन उस्मान सामने जन्नतुल बकी अलगरकत में जाके दफन। तो अल्लाह तबारक व तआला को शायद फैसला भी इसी तरह मंजूर था। इसी तरह एक दफा हुजूर सल्लल्लाहु अलैहि वसल्लम भी कहते हैं कि हुजूर आए अल यमीन ही अभी बकरिन वाला यसारी ही उमर, حضور آ رہے ہیں اور دائیں ہاتھ آپ کے ابو بکر ہے اور بائیں ہاتھ پہ آپ کے حضرت عمر ہیں اور حضور درمیان میں آ رہے ہیں. وہ کہتے ہیں حضور صلی اللہ علیہ وسلم جب ہم صحابہ میں آ گئے اور ہمیں فرمایا ہاکذا نبعث یوم القیامہ, اسی طرح ہم قیامت والے دن اٹھیں گے کہ میرے داہنے ابو بکر ہوگا اور میرے بائیں جو ہے وہ عمر ہوگا رضی اللہ تعالی عنہما. تو اللہ تبارک و تعالی نے یہ عظمت اور یہ مقام جو ہے وہ بھی سیدنا ابو بکر صدیق رضی اللہ تعالی عنہ کو عطا فرما. اور اسی طرح دیکھیں علماء نے لکھا ہے اور صحابہ نے لکھا ہے, بڑی بڑی روایات میں موجود ہے کہ جب حضور کی وفات ہو گئی تو صحابہ گھبرا گئے. اور کیسے نہ گھبراتے, خاتم الانبیاء صلی اللہ علیہ وسلم کی وفات ہے. اب سب سے پہلے مسئلہ تو یہ پیدا ہو گیا کہ بھی حضور صلی اللہ علیہ وسلم کی وفات کے بعد دفن کہاں کیا جائے, یہ کوئی معمولی بات تو تھی نہیں. اور صحابہ کے لیے یہ زندگی میں پہلا واقعہ تھا کہ اللہ کے نبی کی وفات ہو جائے. صحابہ نے کوئی روزانہ تو کئی دفعہ تو انبیاء کی وفات نہیں دیکھی تھی کہ تجربہ ہو. صحابہ گھبرا گئے, پریشان ہو گئے, مشورہ شروع ہو گیا. بعد نے کہا کہ بھئی حضور صلی اللہ علیہ وسلم کو مسجد نبوی میں دفن کر دیتے, آپ نے یہ مسجد اپنے ہاتھوں سے بنائی ہے, اس سے اچھی جگہ کون سی ہو سکتی. بعد نے کہا بھی نہیں ایسا نہ کرو بلکہ حضور کو یہاں سے لے جا کے مکہ شریف دفن کیا جائے کیونکہ آپ کا مولد جو ہے وہ تو مکہ ہے اور پھر اللہ کا گھر ہے اور وہاں ایک نیکی کا اجر جو ہے وہ مئت الف ہے, ایک لاکھ ہے. حضور صلی اللہ علیہ وسلم تو بعد نے کہا کہ حضور صلی اللہ علیہ وسلم کو بیت المقدس دفن کیا جائے, یعنی مختلف آراء. صحابہ پریشان. تو اب سب صحابہ نے جب یہ پریشانی کا مسئلہ پیش ہوا تو سیدنا ابی بکر رضی اللہ تعالیٰ عنہ سے رجوع کیا گیا, ابا بکر آپ کا کیا فیصلہ ہے؟ آپ نے فرمایا کہ میں نے خود نبی علیہ الصلوۃ والسلام سے سنا ہے, ما قبض نبی الا دفن فی محلہ, کہ اللہ کے نبی جہاں وفات پائیں جہاں روح مبارک قبض ہو اسی جگہ دفن کیا جائے. کہا یہ حدیث رسول اللہ صلی اللہ علیہ وسلم ہے, لہذا اللہ کے نبی کا دفن جو ہے اسی جگہ ہوگا جہاں حضور صلی اللہ علیہ وسلم کی وفات ہوئی ہے, یعنی حجرہ عائشہ رضی اللہ تعالی عنہ میں. تو اس مسئلے کو بھی پورے صحابہ میں حل کرنے والے صرف سیدنا ابو بکر رضی اللہ تعالی. اب اسی طرح حضور صلی اللہ علیہ وسلم کے میراث کا مسئلہ کہ بھی حضور صلی اللہ علیہ وسلم کا میراث کیسے تقسیم کیا جائے, کیونکہ حضور صلی اللہ علیہ وسلم کے بیٹے تو فوت ہو گئے, حضور صلی اللہ علیہ وسلم کی بیٹیاں ہیں. اچھا اور اللہ کی شان یہ ہے کہ حضور کی دو بیٹیاں بھی ام بی بی رقیہ ام گل وہ بھی فوت ہو گئیں, بی بی فاطمہ الزہرا ہیں اور بی بی زینب کی بھی وفات جو ہے بعد میں قریب میں ہو گئی. تو اب حضور صلی اللہ علیہ وسلم کی جائیداد کیسے تقسیم ہو, سب صحابہ کے لیے ایک بڑا اہم مسئلہ ہے کہ میراث رسول اللہ کا. تو اللہ نے اس مسئلے کی حدیث بھی ابو بکر کے پاس تھی, حضرت ابو بکر نے آگے فرمایا کہ میں نے حضور سے سنا ہے کہ